Nokno teve mehese kalme teve bol manata e po tatane kespai ina mesa patata e se ta pova etam na na kosane ta bango vesala sonve etam ha lai anangai ta ta la ne ta wa na we ta le he he la ta e ta kwa e to che se ko le lo e no no pe ne we to ro se ko me te be bo ma na ta e po ta to ne ke spa e ne mi se pa to ta pe se ta pa wa hetam na na kwasane kweninga o besala sonve hetam ha lai anangwai ta ta la ne ta wa na we ta le he he la he he shani hawa pe he me ho ya tebe bol mana te chahe o nga pai asta mo kle to khaka mo no ye o me ta ta la o ya ne ko va ko va ko va tene ho ya o ke ta la hum ka pa kam po va pe हे तम खाव तम ने न तो ने ओ हो वे हे लय ओ हो वे ओ हे लय ओ हो वे लो हाय हाय आहा आहा आहा हे हे हे आहा आहा आहा हे हे Hey, hey, hey.